0: जी वेलकम बैक, मैं हूं आपकी दोस्त आपकी होस्ट आरजे वजीहा आसिम। प्रोग्राम है लेडीज लाउंज, आपका मेरा साथ रहने वाला है 11 बजे से 1 बजे तक। तो जी हमारे जो हमारी पोस्ट है आज के प्रोग्राम की अपलोड कर दी गई है फेसबुक पेज पे, तो उसके साथ साथ यू कैन ऑल्सो मैसेज अस एट 4471। और साथ साथ मैं आपके जो मैसेजेस हैं वो भी प्रोग्राम में शामिल करती रहूँगी। हमें मोहम्मद हमज़ा ने मैसेज किया है फ्रॉम मूसा वाली से, आपका बहुत बहुत शुक्रिया। और इसके साथ साथ रजा चौधरी ने कहा है अस्सलाम वालेकुम, रमज़ान सिराज है हमारे साथ, कहते हैं सो स्वीट। मंजर महमूद मंजर ने कहा है अस्सलाम वालेकुम आरजे वजीहा से, मैम हाउ आर यू, वेलकम टू द शो, अल्लाह ब्लेस यू एंड माई बेस्ट विशेज़ फॉर यू फ्रॉम कतर। बहुत बहुत शुक्रिया, आपने हमें कतर से ज्वाइन किया। और आतिफ अली हमारे साथ हैं, कहते हैं अस्सलाम वालेकुम, कैसी हैं आप? आतिफ अली नूरानी मुल्तान वाले, वाह जी वाह, आज मुल्तान से आपने हमें ज्वाइन किया है। और कहते हैं मेरी मिस भी आपको सुन रही हैं, आपको सलाम कहती हैं। जी वालेकुम अस्सलाम। और कहते हैं सॉन्ग प्ले कर दीजिए, झोल तेरे ते मैं वारी जावा। ठीक है जी, ये मुझे जो है ना सब बहुत अच्छे लगते हैं जो प्रोग्राम के शुरू शुरू में ही ना अपनी जो है ना जो सुनना चाहते हैं अपनी फरमाइशें दे देते हैं, फिर आखिरी आधे घंटे में सब कुछ मैनेज करना, इट्स वेरी टफ। जी हमारे साथ इस वक्त स्टूडियो में मौजूद हैं हमारी जिन्होंने हमारे साथ इंटर्नशिप प्रोग्राम यहाँ पर किया था, तूबा नवाज, आपको वेलकम कहते हैं। हाँ जी आपको वेलकम कहते हैं तूबा।
1: थैंक यू सो मच मैम।
0: तूबा जो है हमारी यहाँ पे इंटर्नी है एंड शी इज़ डूइंग वेरी वेल। उम्मीद करते हैं आपका एक्सपीरियंस यहाँ बहुत अच्छा रहा होगा।
1: यस अल्हम्दुलिल्लाह, मेरा एक्सपीरियंस बहुत अच्छा रहा।
0: तो क्या कुछ सीखा आपने, कुछ हमारे सुनने वालों को बताइए।
1: मैंने यहाँ पे ये सीखा कि जो हमारी कौमी ज़ुबान है उर्दू, उसको बात करते हुए ना अक्सर लोगों का एक परसेप्शन बन चुका हुआ है कि हम अगर उर्दू ज़ुबान में बात करेंगे ना तो लोग हमें जज करेंगे। हाँ। यहाँ तक कि हम उर्दू में नहीं बोलते तो सामने वाले लोगों की एक परसेप्शन है कि हम पेंडू समझे जाते हैं। मतलब है। हाँ। और ये कि ज़ुबान जो है ना, मतलब कि हमारी कौमी ज़ुबान है, इंग्लिश हमारी मदर लैंग्वेज नहीं है, हमें किसी भी तरह की शर्मिंदगी महसूस नहीं होनी चाहिए, चाहे हम दुनिया के किसी भी प्लेटफॉर्म पे मौजूद हों, हम पाकिस्तानी हैं, उर्दू हमारी कौमी ज़ुबान
0: है। बिल्कुल, और अपनी रूट से जो है हम चाहकर भी हम जुदा नहीं हो सकते, ठीक है ना।
1: और ये कि हम अपनी ज़ुबान की वजह से ही पहचाने जाते हैं।
0: बिल्कुल बिल्कुल, पाकिस्तान हमारी पहचान है, उर्दू ज़बान हमारी पहचान है। और देखिए इस पहचान की खातिर ही तो हम लोगों ने कितना कुछ किया है, कितनी कुर्बानियाँ और कितना कुछ, तो इसको आगे लेके चलना। और बहुत से ऐसे शायर हैं, आर्टिस्ट हैं, सिंगर्स हैं जिन्होंने जो है सूफियाना कलाम को इसीलिए आगे बढ़ाया है ताकि लोगों को पता चल सके। नुसरत फ़तेह अली खान इज़ वन ऑफ दोज़ जो कि अमेरिकन यूनिवर्सिटीज़ में सूफीज़म पढ़ाते भी रहे हैं। जी तूबा, तो अभी जैसे हम बात कर रहे थे कि जी पेरेंट्स को जो है ना बच्चों के थोड़ा सा करीब होना चाहिए, बजाय वो डिफरेंट ऐप्स से अपनी प्रॉब्लम्स का हल पूछें, तो आप, क्योंकि आप तो उस जनरेशन से बिलोंग करती हैं, तो आपको क्या क्या क्या लगता है, ऐसा वाकई होता है क्या? आप अपने पेरेंट्स के करीब हैं या कुछ बातें होती हैं आपको लगता है नहीं उनसे नहीं करनी चाहिए, किसी और से ही पूछ लो?
1: अच्छा, मुझे ऐसा लगता है कि जिस जनरेशन से मैं बिलोंग करती हूँ और जो हमारी आजकल सोसाइटी का माहौल है उसमें ये है कि जो हमारे पेरेंट्स हैं ना, बहुत पेरेंट्स, मदर एंड फादर दोनों ही जो है ना जॉब डूइंग है, ठीक है, अब बच्चे भी यूनिवर्सिटी जाते हैं तो सबकी अपनी अपनी टाइमिंग है, तो वो इस तरह से मुझे ऐसा लगता है कि अगर बैठना, अब जैसे मैं अपनी बात करूँ, मेरे फादर की भी नेचर ऑफ जॉब इस तरह की है कि मेरी उनसे हफ्ते बाद मुलाकात होती, ठीक है, हफ्ते में सिर्फ एक बार संडे, वो भी अगर उन्हें संडे को छुट्टी हो तो, वरना उनसे संडे को भी मुलाकात,
0: वरना संडे भी उनका अटेंडेंस ऑन हो जाता है,
1: जो है वो ऑन हो जाता है। اور یہ کہ مجھے ایسا لگتا ہے کہ اگر آپ جو ہے بات چیت نہیں کرتے آپ کے اپنے پیرنٹس کے ساتھ, تو آپ کا جو کمیونیکیشن گیپ ہے نا وہ بہت زیادہ ہو جاتا ہے. پھر یہ کہ ہم جو ہے بجائے پیرنٹس کے دوسرے لوگوں کو تلاش کرتے ہیں کہ کوئی جو ہے ہو ایسا جو ہماری بات سنے, ہمیں سمجھے, ہمیں انڈرسٹینڈ کرے, ٹھیک ہے. اور یہ کہ ہماری پھر ایموشنل اٹیچمنٹ جو ہے نا وہ بھی پیرنٹس کے ساتھ ویسی نہیں رہتی, ہمیں ان کے دکھ درد تکلیف جو احساس ہے وہ پھر مجھے ایسا لگتا ہے آہستہ آہستہ ختم ہو جاتا ہے. پیرنٹس کو چاہیے کہ وہ ٹھیک ہے اپنا مطلب کہ جو بھی کچھ ہے کریں, لیکن ایک اسپیسیفک ٹائم ہونا چاہیے جس میں وہ بیٹھ کے بچوں کے ساتھ بات چیت کریں. کوئی اگر مسئلہ نہ بھی ہونا تو آپ ان کے ساتھ اتنی دوستی رکھیں کہ وہ
0: بھی کوئی بھی بات کر سکتے ہیں. آپ کیرم بورڈ کھیل سکتے ہیں, لوڈو کھیل سکتے ہیں,
1: مطلب کوئی بھی بات ہونا آسانی سے کر سکیں.
0: ہاں بالکل بالکل, اتنا کمفرٹ لیول دینا چاہیے. ایٹ ٹائمز ایسے بھی ہوتا ہے نا کہ آپ صرف آرڈر پاس کر دیتے ہیں, یہ کرنا ہے, ادھر نہیں جانا, یہ نہیں جانا, اور بس کچھ نہیں سننا, وہاں اس نے کیوں جانا تھا, کیا تھا. ایٹ ٹائمز بچوں کو ہوتا ہے کہ جی اگر میرا اتنا کام نہیں بھی ہے نا, ایک بیسک ریزن جو ہوتا ہے نا وہ یہ ہوتا ہے کہ جب میں چھوٹی تھی اسکول یا کالج میں جاتی تھی تو میرے پاس سب سے بڑا بہانہ یہی ہوتا تھا, بس کیونکہ میری فرینڈز آ رہی ہیں, بس کیونکہ میری فرینڈز. اور اگر کچھ اور ہوتا بھی تھا نا, وہاں کوئی سیمینار ہے کچھ ہے, تو اس کے ایک ٹائم ہوتا ہے نا کہ آپ کو اپنے آپ کو ایکسپلین کرنا بھی نہیں آتا, اپنی بات صحیح طرح آگے رکھنی بھی نہیں آتی. تو میں اس ٹائم اس پوائنٹ پہ پہنچتی ہی نہیں تھی کہ جی میں نے یہ بتانا ہے کہ جی نہیں وہ سیمینار ہے یا وہاں پہ یہ ہے وہ ہے, نہیں بس میری فرینڈز آ رہی ہیں نا تو میں نے بھی جانا ہے. تو میرے پاس یہ ایک پکا بہانہ ہوتا تھا کہ اور کوئی سالڈ ریزن نہیں دینا. پھر میں نے وقت کے ساتھ ساتھ سمجھا کہ جی پیرنٹس کو ایک سالڈ ریزن چاہیے ہوتا ہے. جی, اور جیسے کہ میں نے پروگرام کے شروع میں بات کی تھی کہ میں آپ کے ساتھ شیئر کرنے والی ہوں کچھ ٹپس اینڈ ٹرکس ریگارڈنگ ویدر چینجنگ دیز ڈیز, تو سب سے پہلے تو میں شیئر کرنا چاہوں گی آپ کی اسکن کے لیے, کیونکہ بننا سنورنا ہر عورت کو اچھا لگتا ہے. اور جو ہے نا جو وقت کے ساتھ ساتھ ہر انسان مرد ہو یا عورت, آپ کی اسکن کے اوپر ایک ڈیڈ لیئر سی ایک آ جاتی ہے جس کے آپ ڈفرینٹ سارٹ آف اسکربس آپ یوز کر سکتے ہیں. ان اسکربس کو استعمال کر سکتے ہیں, لیکن اس کے ساتھ ساتھ آج میں آپ کے ساتھ اسکرب شیئر کرنے کے علاوہ ایک بہت اچھی ریمیڈی شیئر کرنے جا رہی ہوں جو آپ کی اسکن کو ٹائٹن اپ کرے گا. پگمنٹیشن جو ڈسکلریشن ہو جاتی ہے نا, کہیں سے آپ کی اسکن لائٹ ہے کہیں سے ڈارک ہے, اور ڈیڈ لیئر آپ کی اسکن کی جو ہے نا ریموو کرے گا. تو آپ نے کیا کرنا ہے, آپ نے لینا ہے ہاف ٹی اسپون آپ نے لینا ہے یسٹ, ٹھیک ہے, اور ون ٹی اسپون آپ نے لینا ہے کارن فلور, اور اس کے ساتھ ساتھ آپ نے ون ٹی اسپون لینا ہے ایلو ویرا جیل, اور ہاف ٹی اسپون آپ نے لینی ہے یوگرٹ. بہتر ہے اگر گریک یوگرٹ ہو, اگر آپ دوسری گھر والی یوگرٹ یوز کر رہے ہیں دہی, تو اس کا پانی آپ اچھے طریقے سے مل مل کے کپڑے میں ڈال کے نکال لیں تاکہ بہت پتلی نہ ہو, ٹھیک ہے. تو جو یسٹ, کارن فلور, دہی اور ایلو ویرا, ٹھیک ہے, ان کو مکس کر کے اپنی اسکن پہ لگائیں, اپنی نیک پہ, فیس پہ, ہاتھوں پہ, جہاں پہ آپ کو لگ رہا ہے ڈسکلریشن ہے یا اسکن جو تھوڑی سی ٹین ہو گئی ہے, ٹھیک ہے, کیونکہ دھوپ میں نا بہت زیادہ آپ کی اسکن کی ڈسکلریشن ہو جاتی ہے, اور جب ڈیڈ اسکن اوپر سے اتر جاتی ہے نا, کیونکہ آپ پھر جو ہے ڈرمیٹولوجسٹ پہ جا کے اتنے پیسے دے کے آپ جو ٹریٹمنٹس لیتے ہیں, تو پہلے کوشش کرتے ہیں کہ گھر میں ہی اگر آپ یہ چیزیں ڈیلی روٹین پہ کرتے رہیں نا تو آپ کو ضرورت نہیں پڑے گی. لیکن آپ یہ چیزیں اگر نہیں کرتے, اتنے سالوں بعد کو آپ کو یہ ٹوٹکا کرتے ہیں, دین یو نیڈ ٹو گو ٹو دا اسکن کیئر. تو جی یہ آپ نے 15 سے 20 منٹ اپنی اسکن پہ لگانا ہے, اس کے بعد سرکولر موشنز میں آپ نے پانی کے ساتھ اتار دینا ہے, اینڈ یو ول سی انسٹنٹ ریزلٹس.

گانا چاہتے ہیں تو آپ خوبصورت اشعار جو ہیں وہ لے کے ہمارے پروگرام میں آئیں گے تو پروگرام کو خوبصورت بنا پائیں گے, اور ہم بھی آپ کے لیے اس پروگرام کو اور زیادہ خوبصورت بنائیں گے جب آپ کے ڈھیر سارے کمنٹس مجھ تک پہنچیں گے. گو کہ رات کے اس وقت کسی کو یہ کہنا کہ جناب آپ ہمیں میسج کیجئے, آپ اپنی فیس بک کو کھول کے ہمیں ہمارے پروگرام کے بارے میں اپنے کمنٹس ہمیں بھجوائیے, عجیب سا لگتا ہے, مجھے اچھا نہیں لگتا, مگر کیا کروں, جب آپ کی پارٹیسپیشن ہوتی ہے تو پروگرام کا لیول جو ہوتا ہے نا وہ بالکل ہائی ہو جاتا ہے, بہت خوبصورت ہو جاتا ہے. تو آپ سے التماس ہے کہ آپ اگر ہمیں کمنٹ کریں گے, ہمیں میسج کریں گے, ہمیں کال کریں گے تو ہمیں بہت اچھا لگے گا. اور صاحب ابھی ہم نے بات کی تھی زندگی کے حوالے سے, تو زندگی جو ہے اس میں کبھی کبھی ہم کچھ ایسے کام کر جاتے ہیں جن کو ہمارا بہت دل چاہتا ہے بعد میں کہ ہم ان کو انڈو کر دیں. بہت ساری غلطیاں ہو جاتی ہیں ہم سے, بہت سارے ایسے کام ہو جاتے ہیں جو کہ ہم نہیں کرنا چاہتے مگر ہم کر چکے ہوتے ہیں یا ہم سے ہو جاتے ہیں, سرزد ہو جاتے ہیں, یا کوئی ایسی بات ہوتی ہے کہ ہمیں بعد میں پچھتاوا محسوس ہوتا ہے, ہمیں پچھتاوا لگ جاتا ہے کہ میں نے ایسا کیوں کیا. ہم اسے انڈو کرنا چاہتے ہیں, مطلب ہم اسے دوبارہ سے ہم اسے ختم کرنا چاہتے ہیں کہ ہم نے یہ کام کیا ہی نہیں. آپ کی زندگی میں کوئی ایسی بات ہے جسے آپ انڈو کرنا چاہتے ہیں, جو دل میں ایک پھانس بن کے رہ گئی ہے, رات کے وقت جب آپ سوتے ہیں یا ہم سوتے ہیں تو ہمارے ہم کروٹیں بدلتے رہتے ہیں, وہ پھانس ہمارے دل میں ہمارے دماغ میں چپتی رہتی ہے, ہمارے احساس میں چپتی رہتی ہے, اور ہم چاہتے ہیں کہ کاش کسی طریقے سے میں اس کو انڈو کر سکوں, مگر انڈو تو ہم نہیں کر سکتے, مگر اس کے طریقے مختلف ہیں کہ ہم کر سکتے ہیں. وہ کس طرح سے کر سکتے ہیں, وہ جیسے آپ بتائیں گے ویسے ہم اس کو مان بھی لیں گے, مگر جہاں تک میرا خیال ہے کہ ہم اگر کسی کو غلطی ہو گئی ہے تو ہم اس کی معافی مانگ سکتے ہیں, اگر کوئی ہم سے زیادتی ہو گئی ہے تو ہم اس کی بھی معافی مانگیں گے. صرف ایک ہی چیز ہمارے پاس بچتی ہے, وہ ہے معافی مانگنا. کیا اس کے علاوہ ہم اس کو انڈو کر سکتے ہیں؟ اس حوالے سے بھی آپ ہمارے ساتھ بات چیت میں شامل ہوں گے, اور اس کے ساتھ ساتھ ہم آپ سے بات کر رہے تھے زندگی کے حوالے سے. ابھی میں نے پروگرام کے شروع میں آپ سے بات کی تھی, تو اس میں ہم نے بات کی تھی کہ جو ہماری زندگی ہے وہ مختلف چیزوں کے ساتھ انٹر کنیکٹڈ ہے, ہمارے ساتھ جڑی ہوئی ہے, ہماری سوچوں کے ساتھ جڑی ہوئی ہے, ہمارے رشتوں کے ساتھ جڑی ہوئی ہے, ہمارے دوستوں کے ساتھ جڑی ہوئی ہے, ہمارے بہن بھائیوں کے ساتھ جڑی ہوئی ہے. کیا رشتوں میں وضاحتوں کی ضرورت ہوتی ہے؟ آپ کیا کہتے ہیں؟ کبھی رک گئے کبھی چل دیے, کبھی چلتے چلتے بھٹک گئے, کبھی رک گئے کبھی چل دیے, کبھی چلتے چلتے بھٹک گئے, یوں ہی عمر ساری گزار دی, یوں ہی زندگی کے ستم سہے, کبھی نیند میں کبھی ہوش میں, کبھی نیند میں کبھی ہوش میں, تو جہاں ملا تجھے دیکھ کر نہ نظر ملی نہ زباں ہلی, یوں ہی سر جھکا کے گزر گئے. کبھی زلف پر کبھی چشم پر, کبھی تیرے حسین وجود پر, جو پسند تھے میری کتاب میں وہ شعر سارے بکھر گئے. مجھے یاد ہے کبھی ایک تھے مگر آج ہم ہیں جدا جدا. مجھے یاد ہے کبھی ایک تھے مگر آج ہم ہیں جدا جدا, وہ جدا ہوئے تو سنور گئے, ہم جدا ہوئے تو بکھر گئے, کبھی عرش پر کبھی فرش پر, کبھی ان کے در کبھی در بدر, کبھی عرش پر کبھی فرش پر, کبھی ان کے در کبھی در بدر, غم عاشقی تیرا شکریہ ہم
कहां कहां से गुजर गए। गमे आशिकी तेरा शुक्रिया, हम कहां कहां से गुजर गए। और मोड एफएम की आवाज़ आपकी समात तक पहुंच रही है। आपके खूबसूरत पैगामात, आपके कमेंट्स जो होते हैं, वो मैं हमेशा कहता हूँ कि आसमान के ऊपर जिस तरह चमकते हुए सितारे होते हैं, बिल्कुल उसी तरह से आपके जो पैगामात हैं वो प्रोग्राम को खूबसूरत बनाते हैं। आपके पैगामात का मुझे इंतज़ार रहता है, ढेर सारे पैगामात का, जब आप अपने कमेंट्स देते हैं और उसके साथ अपनी पोइट्री भिजवाती हैं या एक शेर भिजवाती हैं या एक मिसरा भी आप भिजवा सकते हैं किसी शेर का, तो हम उसे भी प्रोग्राम में शामिल करते हैं, तो प्रोग्राम को हम एक खूबसूरत रंग देने में कामयाब हो जाते हैं। कुछ पैगामात मुझ तक पहुँचे होने में प्रोग्राम में अगर आप इजाज़त दें तो मैं शामिल कर लूँ। जी, हमारे प्रोग्राम में शामिल हैं जुगनू जूनियर। उन्होंने कहा कि अल्लाह ताला इन्होंने जानजुम के लिए तंदरुस्ती वाली लंबी ज़िंदगी वाली दुआ की है। बहुत शुक्रिया आपका प्रोग्राम में शामिल होने के लिए जुगनू जूनियर। हम आपको अपने प्रोग्राम में वेलकम कहते हैं और आपकी दुआओं का भी बहुत सारा शुक्रिया। इसी तरह से जनाब आपने अनीला अपी हमीद गुल फरिया पी रजा चौधरी सज्जाद अली मारिया शहजादी मोहम्मद शहजाद वड्डा तारिक निका तारिक और रश्मी मापी अब्दुल हमीद बर्फी वाले लियाकत भाई फिजा राजपूत बोधी जट नज़ीर खोसो फरजाना आपी रिमशा उस्मान मारा हनीफ ड्राइवर साजिदा आपी श्री दर्दी अब्दुल नूर हाशमी मरीना बिलाल रियाज भट्टी किन्जा उस्मान और तमाम खूबसूरत समातों की खिदमत में मोहम्मद इकबाल मुगल गायजाना सलाम पेश हैं। कबूल फरमाएँ मोहम्मद इकबाल मुगल जुगनू जूनियर अंदरून लोहारी गेट। बहुत शुक्रिया जी। और इसी तरह से आपने और इन्होंने एक शेर भी लिखा है कि एक अरसा दराज से तलाश कर रहा हूँ मैं खुद को, जिस भी पल खुद में मिल गया खुद को खुद जगा कर बताऊँगा मैं मिल गया हूँ खुद को। ओके जी जुगनू जूनियर, बहुत शुक्रिया आपका प्रोग्राम में शामिल होने के लिए। और इसी तरह से हमारे प्रोग्राम में शामिल हैं जी कैसरा, तमाम सुनने वालों को सलाम, आपका आना बहुत अच्छा लगा, बहुत शुक्रिया। साहब हमने बात की थी कि रिश्तों में वजाहतों की ज़रूरत होती है। कुछ लोग कहते हैं कि जनाब जो रिश्ते होते हैं वो तो जब लफ्ज़ रिश्ता बनता है तो इसका मतलब ये होता है कि उसमें सब कुछ शामिल हो गया, उसमें किसी भी वजाहत की ज़रूरत नहीं रहती। मगर कुछ लोग कहते हैं कि जनाब उसमें ज़रूरत होती है और हमें वजाहत करनी चाहिए। आप क्या कहते हैं, आप भी इस हवाले से हमारे साथ बातचीत करेंगे और आप अपने पैगामात भी हमें भिजवाएंगे www.facebook.com/fm101lahore। SMS के लिए आप करेंगे 101 लिखेंगे, टाइप करेंगे, स्पेस देंगे, अपना नाम पैगाम लिखेंगे और उसे सेंड करेंगे 4471 पे। फेसबुक का पता दोबारा से सुन लीजिए www.facebook.com/fm101lahore।